अब मिलियो है जियावन हार। परम पिता परमात्मा की अपार कृपा से अगर हम ये जान लें कि परमात्मा की याद कैसे निरंतर बन सकती है, हम परमेश्वर को कभी भी ना भूलें, तो ये बात सच्चाई है कि हम अपने जीवन में ही अपने मरने को सवार लेंगे। मरना उसी का ही सवारा जाता है जो अपने जीवन में अपने आप ही अपना मरना सवार ले। क्या मालूम हमारे मरने के बाद हमारा मरना कोई सवारेगा या नहीं। हमें तो ऐसा चाहिए हम आप खुद ही परमात्मा की याद में खोकर हम अपने जीते जी अपने मरने को आप सवार लें। ऐसा हमें ज्ञान जो प्राप्त हुआ, ऐसे लगता है हम शरीर लेकर और उसकी विकास के ऊपर तो जी रहे हैं, लेकिन ऐसे लगता है शरीर की ओर से तो जी रहे हैं लेकिन आत्मा की ओर से मर चुके हैं। कैसा जीवन होगा जिसके जीते जी आत्मा तो मर जाए लेकिन शरीर का विकास निरंतर जारी रहे। और पूछने वाले हमें पूछते हैं ये कैसे हो सकता है, किसी की आत्मा मर जाए और उसका शरीर निरंतर विकास में हो, इसका प्रमाण मिलता है जब हम एक बालक को छोटी अवस्था में देखते हैं, वो गिर पड़ता है, उसके सिर पर चोट लग जाती है, उस चोट लगने से उसकी बुद्धि काम नहीं करती, उसकी बुद्धि का काम ना करने से वो भले और बुरे की पहचान नहीं कर सकता, वो हंसने और रोने की पहचान नहीं कर सकता और खाने पीने की पहचान नहीं कर सकता, उसके नजदीक उसके मां भी हो और उसका पिता भी हो उसकी पहचान नहीं कर सकता। लेकिन ये तो बात सच है उसके शरीर का विकास तो निरंतर जारी रहता है। कुछ महीने का था कुछ सालों का हो गया, कुछ सालों का था कई सालों का हो गया, अब तो जवानी भी चली गई बूढ़ा हो गया, लेकिन जो उसके गिरने से उसकी बुद्ध काम नहीं करती वो अभी भी इतना
بوڑھا ہو کر بھی وہ بھلے اور برے کی پہچان نہیں کرتا، لیکن کسی بھی آیو میں وید مل جائے، اچھا ڈاکٹر مل جائے، اس کی اوقدی سے جے اگر اس کی بدھی کام کرنی لگ جائے کسی بھی آیو میں، ویسے لگے گا شریر کے وکاس کے بوڑھا ہو کر بھی اب تو پہچاننے لگا ہے بھلا کیا ہے، برا کیا ہے، اچھا کیا ہے، ماڑا کیا ہے، اور اپنے سمبندیوں کو، متروں کو پہچان کرانے سے پہچانتا ہے۔ ایسے ہی ہمیں لگتا ہے کہ ہم آتما کی اور سے تو مرے ہوئے ہیں، لیکن شریر کا وکاس نرنتر جاری ہے۔ ہم کھا بھی لیتے ہیں، پی بھی لیتے ہیں، ہنس بھی لیتے ہیں، سو بھی جاتے ہیں، کھانا پینا، ہنسنا، سونا، لیکن ہمیں موت بھول گئی ہے، بسر گیا ہے مرنا۔ جب مرنا بسر گیا تو خسم بھی بسر گیا، خسم بسار خواری کینی ترگ جیون نہیں رہنا۔ جب بھلے اور برے کی پہچان نہیں، ایسے لگتا ہے آتما کی اور سے مرنے کے کارن ہم انسان ہوتے ہوئے بھی انسان نہیں ہیں۔ انسان میں جو انسانیت ہے اس کو پہچانتے نہیں۔ بخشش ہو جائے، ایسا ستگرو مل جائے، پاربرہم کی کرپا سے وہ پرمیشر کے نام، پرمیشر کے شبد کی کرپا سے ہماری مری ہوئی آتما کو جیوت کر دے، ہماری آتما پنر جیوت ہو جائے، تب ہم ہر جی ماتا، ہر جی پتا کو پہچان لیں گے۔ ہماری آتما پنر جیوت ہو جائے، چاہے کسی بھی آیو میں، ہم ست اور اسات کو پہچان لیں گے، ہم اپنے آپ سے دیکھ لیں گے انسانیت کیا ہے، منکھتا کیا ہے، پرماتما نے ہمیں کیوں بھیجا، ہمیں کیا کرنا چاہیے اور کیا کر رہے ہیں۔ آج کے پیتر شبد میں بھگت کبیر جی فرماتے ہیں، دیکھنا مجھے تو ستگرو مل گئے، مجھے تو آتمک جیون دینے والا مل گیا، اب موہے ملیو ہے جیوامن ہارا، میری آتما مر چکی تھی۔ دیکھنا پربھو نے اپار کرپا کی، مجھے ستگرو ملا دی، ستگرو نے اپار کرپا کی، مجھے نام کی اوکھد دے دی، رام نام اوکھد دیا، ایکا لیو لائی، اب تو برتی جڑ گئی۔ رام نام اوکھد دیا، نام کی اوکھد مل گئی، دوائی دے دی، ایسا رام نام کی اوکھدی نے کام کیا کہ ہماری آتما جیوت ہو گئی، پنر جیوت ہو گئی، اب پہچان ہو گئی۔ جب پہچان ہوئی تو ہم سمجھے میں نہ مربو، میں نہ مروں، مربو سنسارا، اب تو ہم نہیں مریں گے، اب تو
जन्म मरण का गेड़ नहीं पड़ेगा। भक्त नामदेव जी भी बोले, पाछा बोहर ना आवन पावो। ये संसार के लोगों, मैं आपको बताता हूं, अब मैं जन्म मरण के गेड़ में ना आऊंगा, क्योंकि मुझे एक औषधि मिल गई। अमृतवाणी काटते उचरों आत्म को समझाओ, मुझे अमृत वाणी मिल गई। उस अमृत वाणी की शक्ति से मैं दावा कर सकता हूं, अब मैं जन्म मरण के गेड़ में नहीं आऊंगा। अब आवागमन का गेड़ मिटा दिया है हमने। आज भक्त कबीर जी भी बोलते हैं, मैं ना मरूं, अब मैं आत्मिक मौत नहीं मरूंगा। मरेगा संसार, क्यों मरेगा? क्योंकि ऐसा संसार मर मर जाते जिन राम ना जाने। ये मर रहा है, देखो शरीर करके मर रहा है और आत्मक की ओर से भी मर रहा है। ये आत्मक तौर पर मर रहा है, मरने का कारण क्या है? शरीर तो मरेगा ही मरेगा, जिसने जन्म लिया उसने मरना है। पर देखो ये तो आत्मक तौर पर मर रहा है, मरने का कारण क्या है? मर मर जाते जिन राम ना जाने। सारे जीवन में रमे हो राम को, परमात्मा को जाना ही नहीं, उसको याद नहीं किया। जिसने परमात्मा को बिछार दिया उसने तो बिछड़ना ही बिछड़ना है। उसका था बिछोड़ा बेमुख हुए राम ते, लगन जन्म बिजोग होगा। अब भक्त कबीर जी और सुनाते हैं, कहते देखना जब मुझे पूर्ण सदगुरु मिले, प्रभु की अपार कृपा से मुझे ये मालूम हो गया। क्या? देखना मुझे मेरी अम्मा याद करे, मुझे मेरी मां याद करे, तो मैं मां के पास जाऊंगा। जब मां के पास जाऊंगा मां मुझे प्यार करेगी, क्या मैं मां के पास रोकर जाऊंगा? अजय ये मेरे घर से बुलावा आ जाए, मेरी मां का मेरे पिता का, आप मुझे भेजेंगे? आप भेजने वाले मुझे रोकर भेजेंगे? ये कैसे होगा? मैं अपने घर जा रहा हूं अपनी मां के मिलने के लिए, अपने पिता के मिलने के लिए, आप रोकर क्यों भेज रहे हैं? मैं रोकर क्यों जाऊं? ऐसे लगता है आप अपने अपने घर से यहां आ गए बैठ के, बहुत अच्छा हुआ आप आ गए, ये भी अच्छा है आप बैठ के। क्या आप बैठे रहेंगे, अपने अपने घर वापस नहीं जाएंगे, बैठे रहेंगे? जब अपने अपने घर जाओगे क्या रोकर जाओगे? क्या अपने घर रोकर जाते हैं? यहां पर बैठे हैं, हमारे घर से कोई बुलावा आ जाता है, आपको घर बुलाया है, क्या आप नहीं जाएंगे? किसी समय भी आ सकता है, क्या आप रोकर जाएंगे? यहां बैठने वाले आपको भेजने के समय रोएंगे? नहीं। ऐसे लगता है कि हम सब, आप सब निरंकार से घर से आए हैं, परमात्मा के घर से आए हैं, हमारा घर वो है, ये नहीं संसार नहीं है। अखो भाई, हमारा घर परमात्मा का घर है, वहां से आए हैं संसार में, संसार में हम बैठ गए, जिसको हम जीवन मानते हैं, क्या बैठे रहेंगे?
کتنی دیر بیٹھو گے؟ آخر کار تو جانا ہی ہے، کیا بیٹھے رہیں گے؟ اپنے گھر نہیں جائیں گے؟ کسی سمے بھی بلاوا آ سکتا ہے، کیا جائیں گے نہیں؟ جی اگر اپنے گھر جانا ہی ہے پھر رو کر کیوں جانا ہے؟ یہ بھیجنے والے ہمیں رو کر کیوں بھیجتے ہیں؟ جب ہم سنسار میں آئے انہوں نے شہنائی بجائی، ودھائی دی، جب ہم پرمیشر سے اپنے پرم پتا سے وچھڑ کر آئے انہوں نے ودھائی دی، شہنائی بجائی، جب ہم اپنے پرم پتا کے گھر جا رہے ہیں اے ہمارے گھر میں ہی روتے ہیں۔ چاہیے جے ایسا پورن سدگرو کا اپدیش، پورن سدگرو کی سکھیا گرہن کر لیں، میں گرو کی حضوری میں یہ بات دعوے سے کہہ سکتا ہوں، جب ہم جائیں گے یہ تو روتے روتے ہی رہیں گے، رونے والے تو روتے ہی رہیں گے، لیکن پرماتما کی درگاہ میں، پرماتما کی حضوری میں ہمارے جانے پہ شہنائی بجیں گی، وہاں پر بدائی ہوگی، وہاں پر شہنائی بجے گی۔ ایسے ہی بھگت کبیر جی بولے، آخو بھائی گرو کہتے اور موئے کیا سوگ کریج ہے، دوسروں کے مرنے پہ آپ سوگ کرتے ہیں، کیا بھول گئے ہم نے بھی مرنا ہے، تو کیج ہے جو آپن جی جائے، جی ہم نے بھی مرنا نہیں، ہم نے مرنا ہے، آخر کار تو ہم بھی مریں گے، مرنے کی بات تو سچائی ہے نا، یہ تو کسی کو بھولنی نہیں چاہیے۔ جب ہم مریں گے تو بولنے والے بولے تھے کیا رو رہے ہیں، رونے والے کیا رو رہے ہیں، یہ تو رونے سمے یہ بھی بولتے ہیں آپ کیوں مر گئے، آپ کی جگہ ہم مر جاتے، آخو بھائی کرو، لیکن کوئی آج تک مرا ہے؟ پیر ہوئے گنسار سمالے کو موئے کو مرے نہ مویا نالے، آج تک کو مریا؟ بولنے والے سب بولتے ہیں آپ کیوں چلے گئے، ہم چلے جاتے، لیکن کوئی مرا نہیں۔ پتروانی میں بولا پوت بھائی پاتی جائے رو میں کو موئے نہ کوئی مرے نہ مویا نال، پیر ہوئے گنسار سمالے، رونے والے تو روتے رہیں گے، پر جنہوں نے پورن سدگر کی سکھیا کو مان لیا ان کو درگاہ کے جانے کا راستہ مل گیا۔ آخو بھائی کرو، میں بینتی کروں گا یہ بات دھیان میں رکھنا ہے، ہمیں جو جیون ملا ہے یہ ایک راستہ ہے، منزل نہیں۔ آخو بھائی اس بات کو سمجھنا ہے، ہمیں جو جیون ملا ہے ایک منزل پہ جانے کا راستہ ہے، منزل نہیں۔ دم اس کو ہم منزل سمجھ لیں گے تو بڑھتے قدم وہاں ہی رک جائیں گے، آگے نہیں بڑھیں گے۔ یہ بات جی اگر سمجھ لی کہ جیون ایک راستہ ہے، یہ بات بھی سمجھ آئے گی، کیا جو آپ جیون میں راستہ بنا لیں گے اس راستے میں نرنتر چلیں گے، مرنے کے بعد بھی وہی راستہ ہوگا۔ آخو بھائی یہ بات سمجھ لیں، جو بھی آپ نے راستہ بنا لیا جیون میں،
یہ اس راستے پہ آپ چلتے رہے مرنے کے بعد وہی راستہ ہوگا۔ یہ بات سچائی ہے۔ پھر ہمیں جیون کیوں ملا؟ جیون کس لیے ملا؟ پربھو کی پراپتی کے لیے۔ جے پرماتما پرم پتا کی پراپتی کے لیے جیون ملا، جے ہمارے جیون میں راستہ بھی پربھو کی پراپتی کا مل جائے، ہم اس راستے میں چلیں۔ پرماتما کی پراپتی کا ایک ہی راستہ ہے، پربھو کی صرف صلاح، پربھو کی وڈیائیاں، ایک ہی راستہ ہے۔ تو نہیں، پرماتما کی صرف صلاح ہی ہمیں وسماد کے کار لے جاتی ہے، وسماد کا کار ہمیں واہگرو کے کار لے جاتا ہے۔ جی اگر ہم جیتے ہی جیون میں ہی مرنے سے پہلے ہم پرماتما کی صرف صلاح کا، پرماتما کی وڈیائیوں کا راستہ اپنا لیں گے، اس راستے کو نرنتر جاری رکھیں گے، تو میں سچ کہتا ہوں جب ہم مر جائیں گے، شریر مر جائے گا، ہمیں شریر مرنے کے بعد وہی راستہ ملے گا جس راستے پہ چل کر ہماری جوت اس جوت میں لین ہو جائے گی۔ ایک بات اور سمجھ آتی ہے، ہم شریر کو جتنا مرضی پال لیں، اچھا بڑیا بنا لیں، اچھا سوار لیں، موٹا کر لیں، تازہ کر لیں، آخرکار اس کی یاترا کہاں تک ہے؟ شمشان کاٹ تک، اس سے آگے نہیں۔ ہمیں شریروں والے آخرکار شمشان کاٹ لے جائیں گے، مردہ گھاٹ میں لے جائیں گے، لیکن اچھا ہو جی ہم شمشان گھاٹ پہنچنے سے پہلے پہلے، اے شریر کو شمشان گھاٹ پہنچانے سے پہلے پہلے من کو بھگوان کے کاٹ لے جائیں۔ جیتے جی من کو بھگوان کے کاٹ لے جائیں، بات بن جائے گی۔ دیکھنا، شریر بھی اپنے آپ نہیں جاتے مردہ گھاٹ میں، دوسرے شریر شریر کے مرنے کے بعد اس کو لے جاتے ہیں۔ جے شریر شریر کے مرنے کے بعد اس کو شمشان کاٹ لے جاتے ہیں، تو من بھی بھگوان کاٹ جا سکتا ہے جے گرو کے شبد کی اپار کرپا سے، اس کی کمائی سے ہم من کو مار لیں، اور گر کی شبد کی کمائی ہی من کو بھگوان کاٹ لے جائے گی۔ ایک بات اور، پرم پتا پرماتما نے موت بنائی ہے، لیکن اپنے لیے نہیں، اپنی رچنا کے لیے۔ پرم پتا پربھو نے جنم بنایا ہے، لیکن اپنے لیے نہیں، اپنی سرجنا کے لیے۔ ایسے معلوم ہوتا ہے کہ پرماتما کے گرہ میں نہ تو جنم ہے نہ موت ہے۔ جی ہم جیون جیتے ہی گرو کی شبد کی اپار کرپا سے من کو بھگوان کاٹ لے جائیں گے، وہاں پر نہ جنم ہے نہ مرن ہے۔ ہم جیتے جی ہی دعویٰ کر لیں گے، اب تو ہم جنم مرن میں نہیں آئیں گے، کیونکہ مجھے اب موہے ملیو ہے جیون ہر۔ اب موہے ملیو ہے جیون ہر، سارے بولو، اب موہے ملیو ہے جیون ہر، اب موہے ملیو ہے جیون ہر۔ ایک بات اور کہہ کر میں شبد کو سمجھنا ہے، اس شبد کو سنا کر، جب صبح ہوتی ہے
आप भी उठते हैं। संसार के जीव सुबह होते खुशियां मनाते हैं, ऐसे लगता है पंछी भी पशु भी अपनी अपनी बोली से बोलते हैं, ऐसे लगता है सूरज की किरणों का प्रकाश एक खुशियों का संयोग लेकर आया है। लेकिन एक याद और है जो एक याद में डूबी हुई है, वो बोलती है क्या हुआ हमारे जीवन का एक दिन और कम हो गया। देखना जो सुबह आई थी अब नहीं आ सकती, जो कल बीत गया बीत गया, जो आज दोपहर बीत गई बीत गई, हम उसको वापस नहीं ले आ सकते। हमारा बचपन गया जवानी भी चली गई, हम उसको वापस नहीं ले आ सकते, वापस कभी नहीं आवेगी। वो जात एक वियोग में डूब गई, पर ये देखा एक तो याद वियोग में है, हमारे जीवन का एक दिन कम हो गया, अब क्या होगा, एक एक कर कम होता जा रहा है, दिन ते पहर पहर ते घड़ियां आवत कटे तन छीजे। पर यह भी देखा जिन्होंने सुबह होती खुशियों का संयोग समझा, खुशियों को संयोग तो समझा लेकिन उस दौड़ में शामिल हो गए जिसमें पदार्थों की दौड़ लगी हुई, विकारों की दौड़, वासनाओं की दौड़, मंदे कर्मों की दौड़, सब दौड़ रहा है। ये जितना जीव है सुबह होते ही अपने अपने वासनाओं के अपने अपने विकारों के जाल में बंधा हुआ, उन साधनों से बंधा हुआ उधर दौड़ रहा है। ये ऐसे लगता है इनके तो जन्म की बाजी हार ली है। अखो भाई गुरु ये तो हार गए हैं, इन्होंने जन्म की बाजी हार गई, ये हार चुके हैं, ये ऐसे जुआरी हैं जो ऐसे पदार्थ रतन पदार्थ जन्म को जुए में हार गए। इनके बारे तो ये बोला मेरे सतगुरु ने, ये तो खुशियां का संयोग मानते थे लेकिन हुआ क्या, इनको तो जन्म जन्म का वियोग मिल गया। बेमुख हुए राम ते लगन जन्म बीजो, पर उधर क्या हुआ, जो वियोग में डूबे हमारे जीवन का समा कम होता जा रहा है, वो तो परमपिता प्रभु की याद में डूब गए। उस याद में समो गए, वो तो परमपिता को भूलते नहीं, उस रास्ते पे अपने आप को चला लिया जिस रास्ते पे जीवन जीते ही मैं मर जाती है, मेरी मर जाती है। ये जीवन जीते मैं मर जाए मेरी मर जाए, समझ लेना वो कभी भी नहीं मरते। आखो भाई करो, मरते वो हैं जिन्होंने मैं नहीं मारी मेरी नहीं मारी, होता जीवन जीते ही मर जाते हैं। जीवन का तो लक्ष्य ये है, जीवन हम उसको ही मानते हैं जिस जीवन के बाद मौत ना हो। आखो भाई, शरीर मर सकता है लेकिन जीवन नहीं। आखो भाई, जे शरीर के साथ जीवन ही मर गया वो जीवन ही नहीं। वो कहता है हमें तो उस याद में डूबना है, समा कम है, क्या पता कितने दम है कि नहीं, समा तो बहुत कम है। एक लखू नाम का सेवक था,
बहुत लगन से सेवा करता था, भूखों को प्रसादा चकाता, आराम करने के लिए छांव भी देता, सेवा भी करता। एक महात्मा आए, लखु की सेवा देखी और बोले, हे लखु भाई, आपके में जो लगन है, जो सेवा की तुनी है, ये कैसे प्राप्त हुई? आखो भाई करो, अरे लखु भाई, ये कैसे प्राप्त हुई? लखु बोला, हे महात्मा, मुझे ऐसा एहसास हुआ कि हम 2-4 दिनों के प्रोने हैं, क्या पता 2-4 दिन में मर जाएंगे, तो सेवा ही कर ले। उसकी इस पत्नी से पूछा, अरे भाई, आप भी सेवा करते हैं, आपको ये लगन कैसे प्राप्त हुई? कहते, मुझे ऐसा एहसास हुआ कि शायद हम 2-4 पैर के प्रोने हैं, पता नहीं 2-4 पैर जीना है कि नहीं। बेटी से पूछा, छोटी सी बालिका से पूछा, आपको कैसे लगन लगी? कहते, मुझे एहसास हुआ, ऐसा एहसास हुआ कि अगला दम आएगा कि नहीं आएगा। महात्मा बोले, हे लखु, हम समझ गए, आप तो अभी प्रभु के मिलाप से लाख कोसों दूर हैं, आपकी इस पत्नी 100 कोसों दूर है, पर आपकी पुत्री तो बहुत नजदीक है। वो तो बात समझ गई, हम आदमी हां एकदमी। आखो भाई, आप क्या हो? आदमी। जमे को पूछे, आप क्या हैं? हम यही बताएंगे, हम आदमी हां एकदमी, एकदम के। देखना अगला दम आएगा, आवेगा कि नहीं आवेगा, हमें मालूम नहीं। आखो भाई, हम आदमी हां एकदमी, जिन्होंने ऐसा समझ लिया, इस पेद को जान लिया, उन्होंने तो वियोग से फिर परमात्मा के संयोग की यात्रा कर ली। आखो भाई, उस वियोग में डूबे थे, हमारा समय कम हो गया, लेकिन उस वियोग में डूबकर ऐसी याद में डूब गए, उनको तो परमात्मा के मिलाप का संयोग मिल गया, वियोग से संयोग की यात्रा शुरू हो गई। अब हमें समझाते हैं, आखो भाई करो, कैसे समझाते हैं? आओ शब्द पढ़ लें, भगत नामदेव जी का उच्चारण किया हुआ किवें कहते हैं।